0: ਇਸ ਧਰਮ ਨਾਲ ਰਾਜ ਪਾਠ ਚਲਾਇਆ, ਕੋਈ ਆਕੀ ਨਾ ਹੋਇਆ, ਬੇਜ਼ਾਰ ਨਾ ਹੋਇਆ, ਕੋਈ ਦੁਖੀ ਨਾ ਹੋਇਆ। ਤੇ ਖਿਮਾ ਕਰਨੀ, ਇਹਨਾਂ 35-37 ਸਾਲਾਂ ਵਿੱਚ ਰਾਜ ਪ੍ਰਬੰਧ ਇਸ ਢੰਗ ਨਾਲ ਜੋ ਹੈ ਚੱਲਿਆ, ਕਿਧਰੇ ਆਸਾਮੀ ਪਏ ਰਹਿੰਦੇ ਨੇ, ਕਿਧਰੇ ਆਂਧਰਾ ਪ੍ਰਦੇਸ਼ ਦੇ ਰਹਿੰਦੇ ਪਏ ਨੇ, ਕਿਧਰੇ ਕਸ਼ਮੀਰੀ ਪਏ ਰਹਿੰਦੇ ਨੇ, ਕਿਧਰੇ ਮੁਸਲਿਮ ਪਏ ਰਹਿੰਦੇ ਨੇ। ਔਰ ਹੁਣ ਜ਼ਾਰੋ ਜ਼ਾਰ ਰੁਲਾ ਕੇ ਰੱਖ ਦਿੱਤਾ ਪੰਜਾਬ ਨੂੰ ਤੇ ਪੰਜਾਬ ਦੇ ਜੋ ਹੈ ਸਿੱਖਾਂ ਨੂੰ। ਤੋ ਖੈਰ, ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਮੰਗ ਹੈ, ਇਹ ਸਾਡੀ ਹੈ। ਤੋ ਮੈਂ ਇਸ ਤਰ੍ਹਾਂ, ਜੈਸੇ ਪਰਮਾਤਮਾ ਇੱਕ ਹੈ, ਉਹਨੇ ਆਪਣੀ ਮਖਲੂਕ ਦੇ ਵੀ ਅਨੇਕਾਂ ਰੂਪ ਜੋ ਹੈ ਬਣਾਏ ਹੋਏ ਨੇ, ਤੇ ਪਰਮਾਤਮਾ ਦੇ ਅਨੇਕਾਂ ਰੂਪ ਬੇਦਾਗ ਨੇ। ਮਨੁੱਖ ਵੀ ਉਹੀ ਹੈ ਜਿਹਦੇ ਅਨੇਕਾਂ ਰੂਪ ਬੇਦਾਗ ਹੋਵਨ। ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦੀ ਬਾਣੀ ਏਕੇ ਤੋਂ ਸ਼ੁਰੂ ਹੁੰਦੀ ਹੈ। ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਪਹਿਲਾ ਅਕਸ਼ਰ ਏਕ ਹੈ, ਔਰ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਫਰਮਾਨ ਹੈ ਕਿ ਹੇ ਪ੍ਰਭੂ, ਤੂੰ ਏਕ ਹੈ, ਅਨੇਕ ਹੈ, ਅਨੇਕ ਹੈ, ਫਿਰ ਏਕ ਹੈ। ਏਕ ਮੂਰਤ ਅਨੇਕ ਦਰਸ਼ਨ, ਕੀਨ ਰੂਪ ਅਨੇਕ, ਖੇਲ ਖੇਲ ਅਖੇਲ ਖੇਲਨ, ਅੰਤ ਕੋ ਫਿਰ ਏਕ। ਤੋ ਇਹ ਮੰਗਲਾਚਰਨ ਹੈ ਸ਼ਬਦ ਦੇ ਉੱਤੇ। ਇੱਕ ਓਅੰਕਾਰ, ਓਅੰਕਾਰ ਸ਼ਬਦ ਤਿੰਨ ਸ਼ਬਦਾਂ ਦਾ ਜੋੜ ਹੈ, ਆਕਾਰ ਉਕਾਰ ਮਕਾਰ, ਉਤਪਤੀ ਕਰਨ ਵਾਲਾ, ਪਾਲਣਾ ਕਰਨ ਵਾਲਾ, ਨਾਸ ਕਰਨ ਵਾਲਾ। ਇੱਕ ਓਅੰਕਾਰ, ਇੱਕ ਤੋਂ ਉਤਪਤੀ ਹੋ ਰਹੀ ਹੈ, ਪਾਲਣਾ ਹੋ ਰਹੀ ਹੈ, ਨਾਸ ਹੋ ਰਿਹਾ। ਉਹ ਜਿਹੜਾ ਇੱਕ ਓਅੰਕਾਰ ਹੈ, ਉਹ ਸੱਤ ਹੈ, ਸਦੀ ਵੀ ਹੈ, ਕਾਇਮ ਦਾਇਮ ਹੈ, ਹਮੇਸ਼ਾ। ਇੱਕ ਓਅੰਕਾਰ ਸਤ ਗੁਰ ਪ੍ਰਸਾਦ, ਉਹ ਜੋ ਇੱਕ ਹੈ, ਉਸ ਤੋਂ ਉਤਪਤੀ ਹੋ ਰਹੀ ਹੈ, ਪਾਲਣਾ ਹੋ ਰਹੀ ਹੈ, ਨਾਸ ਹੋ ਰਿਹਾ, ਉਹ ਓਅੰਕਾਰ ਹੈ। ਉਹ ਜਿਹੜਾ ਓਅੰਕਾਰ ਹੈ, ਉਹ ਸੱਤ ਹੈ, ਔਰ ਉਹ ਜਿਹੜਾ ਸੱਤ ਹੈ, ਉਹ ਗੁਰੂ ਹੈ। ਇਕਾਗਰਤਾ ਪ੍ਰਦਾਨ ਕਰਨੀ, ਉਹ ਗੁਰੂ ਹੈ, ਚਾਨਣਾ ਦੇਣ ਵਾਲਾ ਹੈ, ਪ੍ਰਕਾਸ਼ ਦੇਣ ਵਾਲਾ ਹੈ। ਔਰ ਉਹ ਜਿਹੜਾ ਗੁਰੂ ਹੈ, ਉਹ ਪ੍ਰਸਾਦ ਹੈ, ਦਿਆਲੂ ਹੈ, ਬਖਸ਼ਿੰਦ ਹੈ, ਕਿਰਪਾਲੂ ਹੈ। ਤੋ ਇਹ ਹੈ ਮੰਗਲਾਚਰਨ। ਹੁਣ ਅੱਗੇ ਆਪ ਵਾਕ ਸਰਵਨ ਕਰੋ, ਇੱਕ ਦਫਾ ਪਿਆਰ ਨਾਲ ਆਖੋ ਸਤਨਾਮ। ਹਾਂਜੀ, ਅੱਜ ਦਾ ਜਿਹੜਾ ਪਾਵਨ ਪਵਿੱਤਰ ਵਾਕ ਅੰਮ੍ਰਿਤ ਵੇਲੇ ਆਇਆ, ਉਹ ਵੀ ਉਸ ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ, ਉਸ ਅੰਮ੍ਰਿਤ ਸਰੋਵਰ ਦੇ ਸੰਬੰਧ ਵਿੱਚ ਆਇਆ, ਜਿਸ ਦੀ ਵਕਤ ਦੇ ਸਤਾਧਾਰੀਆਂ ਨੇ ਰੱਜ ਕੇ ਬੇਹੁਰਮਤੀ ਕੀਤੀ ਹੈ, ਜਿਸ ਨੇ ਰੱਜ ਕੇ ਬੇਅਦਬੇਦੀ ਕੀਤੀ। ਰਾਮਦਾਸ ਸਰੋਵਰ ਨਾਤੇ ਇਤਨੀ ਗੱਲ ਤੇ ਸਪਸ਼ਟ ਹੈ ਕਿ ਅੰਮ੍ਰਿਤਸਰ ਨੂੰ ਗੁਰੂਆਂ ਨੇ ਵਸਾਇਆ, ਗੁਰੂਆਂ ਨੇ ਬਖਸ਼ਿਸ਼ ਦਿੱਤੀ, ਗੁਰੂਆਂ ਨੇ ਪਵਿੱਤਰਤਾ ਦਿੱਤੀ। ਔਰ ਇਹ ਸਾਰੀ ਦੁਨੀਆਂ ਨੂੰ ਸਹਿਜੇ ਸਹਿਜੇ ਪਤਾ ਚੱਲ ਰਿਹਾ ਕਿ ਸਿੱਖ ਜਗਤ ਵਿੱਚ ਇਤਨੀ ਕਸ਼ਿਸ਼ ਅੰਮ੍ਰਿਤਸਰ ਲਈ ਕਿਉਂ ਹੈ, ਸਿੱਖ ਜਗਤ ਦੇ ਅੰਦਰ ਤੜਪ ਇਤਨੀ ਅੰਮ੍ਰਿਤਸਰ ਦੇ ਲਈ ਕਿਉਂ ਹੈ, ਔਰ ਮਰ ਮਿਟਣ ਦੀ ਭਾਵਨਾ ਇਤਨੀ ਕਿਉਂ ਹੈ। ਮੈਂ ਤੇ ਇਤਨੀ ਅਰਜ਼ ਕਰ ਰਿਹਾ, ਜਿਹੜੇ ਸ਼ਹੀਦ ਹੋ ਗਏ ਉੱਥੇ ਕਾਬੂ ਚ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਘਿਰ ਗਏ, ਪਰ ਖਿਮਾ ਕਰਨੀ, ਤੇ ਖੁੱਲ ਦਿੱਲੀ ਨਾਲ ਆਜ਼ਾਦੀ ਦੇ ਨਾਲ ਸ਼ਹੀਦ ਹੋਣਾ ਆਏ ਨੇ। ਤੇ ਜਿਸ ਕੌਮ ਦੇ ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਖੁੱਲੀ ਦਿਲ ਨਾਲ ਆਜ਼ਾਦ ਹੋਣ ਜੋ ਹੈ ਸ਼ਹੀਦ ਹੋਣ ਲਈ ਆਉਣ, ਖਿਮਾ ਕਰਨੀ, ਉਸ ਕੌਮ ਨੂੰ ਗੁਲਾਮ ਨਹੀਂ ਰੱਖਿਆ ਜਾ ਸਕਦਾ। ਕੌਮ ਜੀਵਦੀ ਹੈ, ਜੀਵਦੇ ਮਨੁੱਖ ਦੀ ਇਹ ਪਹਿਚਾਣ ਹੈ, ਉਹਦੇ ਅੰਦਰ ਗਰਮੀ ਆਉਂਦੀ ਹੈ। ਮੈਂ ਫਿਰ ਅਰਜ਼ ਕਰਾਂ, ਮੁਰਦੇ ਦੀ ਕੀ ਪਹਿਚਾਣ? ਠੰਡਾ ਹੋ ਗਿਆ, ਹੱਥ ਪੈਰ ਠੰਡੇ ਹੋ ਗਏ, ਤਲੀਆਂ ਮਲਦੇ ਨੇ, ਗਰਮਾਹਟ ਆਵੇ, ਗਰਮੀ ਆਵੇ। ਤੇ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਤਲੀਆਂ ਮਲਣ ਦੀ ਲੋੜ ਹੀ ਨਹੀਂ, ਇੱਥੇ ਗਰਮੀ ਮੌਜੂਦ ਹੈ, ਇੱਥੇ ਜ਼ਿੰਦਗੀ ਮੌਜੂਦ ਹੈ। ਸਤਿਗੁਰੂ ਦਾ ਦਿੱਤਾ ਹੋਇਆ ਵਾਕ, ਸਤਿਗੁਰੂ ਦੇ ਦਿੱਤੇ ਹੋਏ ਬਚਨ, ਉਹਨਾਂ ਨੇ ਸੂਰਬੀਰਤਾ ਅੰਦਰ ਖਾਲਸੇ ਦੇ ਇਸ ਢੰਗ ਦੀ ਪੈਦਾ ਕੀਤੀ ਹੋਈ ਹੈ। ਇਹ ਜੀਵਦੀ ਜਾਗਦੀ ਕੌਮ ਹੈ, ਕਬਰਾਂ ਨੂੰ ਗੁਲਾਮ ਰੱਖ ਸਕਦੇ ਹੋ, ਮੁਰਦਿਆਂ ਨੂੰ ਗੁਲਾਮ ਰੱਖ ਸਕਦੇ ਹੋ, ਜੀਵਦੀ ਜਾਗਦੀ ਕੌਮ ਨੂੰ ਤੁਸੀਂ ਗੁਲਾਮ ਨਹੀਂ ਰੱਖ ਸਕਦੇ। ਇਹ ਹਕੀਕਤ ਹੈ, ਬਹੁਤ ਵੱਡੀ ਜੋ ਹੈ ਸੱਚਾਈ ਹੈ। ਤੋ ਪਾਵਨ ਪਵਿੱਤਰ ਵਾਕ ਆਇਆ, ਰਾਮਦਾਸ ਸਰੋਵਰ ਨਾਤੇ, ਰਾਮ ਦੇ ਦਾਸਾਂ ਦੇ ਸਰੋਵਰ ਦੇ ਚ ਭਾਵ, ਗੁਰੂ ਰਾਮਦਾਸ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਬਣਾਇਆ ਹੋਇਆ ਇਹ ਸਰੋਵਰ, ਤੇ ਰਾਮ ਦੇ ਦਾਸਾਂ ਦਾ ਇਹ ਸਰੋਵਰ, ਉਹਦੇ ਚ ਜਦ ਇਸ਼ਨਾਨ ਕੀਤਾ, ਉਹਦੇ ਜੋ ਹੈ ਨਹਾਏ। ਹਾਂਜੀ, ਅੱਜ ਤੱਕ ਜਿਤਨੇ ਪਾਪ ਕਮਾਏ ਸਨ, ਤੇ ਪਾਪ ਕਹਿੰਦੇ ਕਿਸ ਨੂੰ ਕਹੋਗੇ? ਪਾਪ, ਪਾਪ ਤੇ ਪੁੰਨ ਦੀ ਬੜੀ ਚਰਚ ਹੈ। تے محل کرا اسلام جس نو پاپ کہندا ہے ہندو دھرم اس نو پاپ نہیں کہندا ہندو دھرم جس نو پاپ کہندا ہے انہوں عیسائی پاپ نہیں کہندے عیسائی جنہوں پاپ کہندے انہوں یہودی پاپ نہیں کہندے حضرت عیسیٰ شراب پی لیندے سن گو دا ماس محمد صاحب کھا لیندے سن مچھلی سوامی رام کرشن پرمہنس جو ہے کھا لیندے سن میدان جنگ وچ مہابھارت دی جنگ وچ شری کرشن جھوٹ بول لیندے سن اور انہیں کہا یدھیشٹر کہہ دے اشوتھاما ہتھو مر گئے سن کے نو پاپ آخو گے کی پاپ ہے کدھرے کوئی اوتاری پرش جھوٹ بھی بول لیندا ہے کدھرے کوئی گو بھی کھا لیندا ہے کدھرے کوئی مچھلی بھی کھا لیندا ہے کدھرے کوئی شراب بھی پی لیندا ہے تے کہنے دھرم تے ہوئی ہے جڑا نرمل کرم تے کھڑا ہوئے تے جیڑا دھرم ہے نرمل کرم تے نہیں کھڑا ہو دھرم پاکھنڈ ہے ستگرو نے آپ کہہ دیتا ہے کرم ہے دھرم پاکھنڈ جو دی سے تین جم جا گاتی لوٹے نروان کیرتن گاؤ کرتے کا نمک سمرت جت چھوٹے کیڑا دھرم پاکھنڈ ہے جو ملین کرما تے کھڑا ہے کرم دھرم جنہ کرما دیتے دھرم کھڑا ہے کیڑے کرما دیتے تھوکٹ کرما تے ویرتھ دے کرما دیتے تو شاید کہنے ہوتے پکھنڈ ہے پر ہوں اتنے نرنا کریے نرمل کرم کیڑا ہے پھر کیڑا پوتر کرم ہے کسنو نرمل کرم منی ہے کیونکہ دنیا بھر دے اوتاری پرش رشی منی سنت جنا دے نرمل کرم تے ملین کرما کی ویاخیا کری تے سارے دے نرمل تے ملین کرم ملتے ہی نہیں بھن بھن کنو پاپ آخو گے کنو پن آخو گے تو گرو ارجن دیو جی مہاراج نے دو پنکتیاں نرنا کر دیتا ہے کہ نرمل کرم کیڑا ہے شریشت دھرم کہڑا لوکی ایک محاورہ دھارمک دنیا بڑا غلط ورتے ہیں بے شدھ ہردے نال بانی پڑھو جی ہردا ہی شدھ ہو گیا تو بانی کی پڑھنی بانی اس واسطے پڑھنی ہردا شدھ ہوئے انج کہنا چاہیے لوکی کہنے شدھ ہردے نال گردوارے جاؤ حد ہو گئی کمال دی گل یہ تو انج ہوئی گئی گل بھائی اشنان کر کے باتھ روم دے جاؤ اشنان کر کے جو ہے اشنان گھر دے جاؤ پھر اشنان گھر دے جان کی کی لوڑ ہے جی اشنان پہلے ہی کرنے گردوارے جاؤ تاکہ انتشکرن شدھ ہوئے غلط ہے پر لوگ کہتے ہیں من اکاگر کر کے بانی پڑھو غلط کہتے ہیں بانی پڑھو تاکہ من اکاگر ہوئے جپ کرو تاکہ من اکاگر ہوئے غلط اتنی ہے پر کہتے نہیں جی کاگر من نال بانی پڑھو محاورہ غلط ہے من شدھ کرو تے بانی پڑھو تے من کہتے نال شدھ کریے اگر بانی پڑھن دی کی لوڑ رہ جاتی ہے جی من شدھ ہو گیا سابن تے پانی دی تے اس واسطے لوڑ ہے نا کپڑے دی محل کر چڑی تے کپڑا نرمل ہے صاف ہے سوچھ ہے تے ہن سابن تے جو ہے پانی دی لوڑ کی تو میں عرض کراں کچھ محاورے دھارمک دنیا دے غلط ورتے جاندے نے سانو انج کہنا چاہیے ہردا شدھ ہو سکے اس واسطے گردوارے جائیے بانی اس واسطے پڑھنی ہے ہردا شدھ ہوے اور ہن سوال یہ پیدا ہوندا ہے نرمل کرم کیڑا ہے تے دھرم اوہی شریشت ہے جیڑا نرمل کرم دے اتے کھڑا ہے تو جو نرمل کرم تے نہیں کھڑا ہوتے پکھنڈ ہے کرم دھرم پاکھنڈ جو دیس ہے لوٹ ہے تو ستگر نے اپنے ڈھنگ نال نرنا کیتا ہے سرب دھرم میں شریشت دھرم تے دو پنکتیاں وچ نرنا اس گل دا ہے کہ نرمل کرم کیڑا ہے تے شریشت دھرم کیڑا ہے تے دو سوال نے انہاں دو سوالاں دا جواب ایک دتا گیا انہوں بھائی صاحب بھائی سنتوک سنگھ جی کہندے نے پرشن انیک ایک جائیں اتر النکار مانو تین چتر پرشن ایک ہوگئے پرشن انیک ہوگن
1: سورٹ راگ دے اندر گرو ارجن دیو جی مہاراج دا بخشش بھنڈار حکم نامہ پرمپرا انسار اس دی ویاخیا دے نال نال اج دا اے دن جس نو دیوالی کہندے نے करीबन करीबन समुचे भारत देश सारिया ही कौम सारिया ही संप्रदावां दी तरफों मनाया जांदा है और मनाया जा रहा है। इस देश देश केवल इको एक संप्रदा है जिस दे दीवे अज दे दिन बुझा के रख दिते गए हैं और ये कौम अज दिवाली नहीं मनाएगी। دیوالی نہ منان دا مطلب اتنا ہے طوفانی ہواواں نے سڈا دیوا بجھایا ہے سڈے گھر اندکار کیتا ہے اور سڈے چشم و چراغ کچھ دیوے جیلان دے کچھ دیوے بجھا دیتے گئے کچھ ٹمٹما رہے نے اس طرح دی دشا دے چ واقعی یہ فیصلہ ٹھیک ہے کہ قوم کی دیوالی منائے گی، پر پرتھم میں آئے ہوئے حکم نامے دی وچار آپ جی دے سامنے رکھا تا میں اج دے دن دے سمبندھ وچ کچھ آپ جی دے سامنے پھر وچار رکھا، ایسا نہ ہوئے کہ حکم نامے دی وچار پھر رہ جائے تو صاحباں دا پاون پوتر حکم نامہ جو اج آیا ہے مول پنکتی اتوں لواں گے، پرب پوری لوچ ہماری، پربھو نے ساری لوچا پورن کر دیتی، سنت دی لوچ کی ہو سکتی ہے، سنت دی تانگ کی ہو سکتی ہے، بھگت دی کامنا بھگت دی تانگ لوچا، بھگت کس نو ویکھنا چاہندا ہے، لوچن تو لوچا شبد بنیا ہے، لوچن کہنے نا اکھاں جنو ویکھن دی اندر پیاس ہووے اونو کہنے لوچا، اکھاں لوچن تے جنو ویکھن دی بڑی تڑپ تے پیاس ہووے لوچا، پر کسے بری واشنا نال کسے ایک تھان تے لوچن ٹک جان انہوں کہنے نے لوچا، لوچا تے لوچا دو شبد بڑے نکٹ ورتی نے پر ارتھاں دی زمین آسمان دا بھید ہے، گھور گھور کے ویکھنا، لوب بھری درشتی نال کامنا بھری درشتی نال گھور گھور کے ویکھنا تے گھور دیاں نظراں ٹکا دینیا، لوچن کدرے ٹکا دینے لوچا گال بن گئی، بھائی تے لوچا ہے باوی تے گور گور کے ویکھدا ہے، اکھری ارتھ اے بن دے لوچن اکھاں، تے اسی لوچن تو دو شبد بنے لوچا اور لوچا، لوچا جنوں ویکھن دی پیاس ہے، جنوں ویکھن دی تانگ ہے، جنوں ویکھن دی تڑپ ہے لوچا، تے لوچا جتھے گھور گھور کے نظراں ٹکا دیتی گئی ویکھن دی پیاس ہے، وہ درشٹی کچھ ہور، گھور کے تکن دی درشٹی کچھ ہور، ایک شبد دھارمک دنیا وچ اپما والا ہو گیا، ایک شبد تے گال ہی بن کے رہ گیا لوچا۔ مہاراج کہندے نے پربھو نے ساڈی لوچا پوری کر دیتی، کیڑی لوچا سی؟ پربھو نو ویکھن دی، اونوں ویکھن دی جڑی لوچا سی، اونوں ویکھن دی جڑی پیاس سی، لوچا ویکھن دی پیاس، ویکھن دی تان، او پوری کر دیتی، پر کس دوارا پوری ہوئی، کیویں پوری ہوئی؟ مہاراج کہندے نے گرو پورے کرپا داری، پورے گردیو نے بخشش کر دیتی، انہیں سوج تے سمجھ دے دیتی بھی تیری لوچا کیویں پوری ہو سکتی ہے، تو گرو صرف جپ دی پریرنا کردا ہے، جپ دی ودھی دسدا ہے، گرو ماحول ایسا بناندا ہے کہ منکھ دی لوچا پوری ہو جائے، اس واسطے کہندے نے بندے دا فرض ہے گرو تک پہنچنا، پھر گرو دا فرض ہے بندے نو رب تک پہنچانا، گرو تک پہنچنا بڑا اوکھا ہے، اگر کوئی پہنچے تو گرو اس نو لازمی پرماتما تک پہنچا دیندا ہے، تسی آکھو گے گرو تک پہنچ گیا تن دی گل نہیں من دی گل ہے، اس نو میں کہنا ہونا حاضری بھرن والے بہت سارے نے، گرو دی حضوری وچ بیٹھن والا کوئی کوئی ہے، حضوری وچ من بیٹھنا ہے، حاضری تن نے بھرنی ہے، اتھے حضوری دی پروانگی ہے، حاضری دی کوئی بہت وڈی گل نہیں ہے، تو گرو سوج دیندا ہے، سمجھ دیندا ہے، جپن دی پریرنا دیندا ہے، جپن دی ودھی دیندا ہے، جس دوارا لوچا پوری ہو جاندی ہے پرماتما نو ویکھن دی، تو صاحب کہندے نے پورے گردیو نے بخشش کیتی تے پورے گرو دی بخشش کی ہے، گیان سوج سمجھ، गुरुद्वारे आके की लेना है, गुरु को की लेना है, गुरु द्वारे होए सोजी पाए से, इतों ते सूझ दी प्राप्ति होंगी है, सोजी दी। जिन्हों सूझ मिल गई गुरु दी बख्शिश हो गई, जिन्हों ना मिली सूझ क्या गुरु दा कसूर नहीं, गुरु दा कसूर नहीं। सूरज रोशनी दे रहा है, सारिया नू दे रहा है, पर जिहड़ा अखां बंद करके बैठ गया उहदा रोशनी नाल संबंध टुट जांदा है। गुरु सारिया नू सूझ देंदा है, पर जिहड़ा बेमुख होवे, गुरमुख है ही नहीं, गुरु की गल ही नहीं मनदा, गुरु की सिख्या कबूल ही नहीं, गुरु दे पाए हुए पूर्णिया ते चलना ही नहीं, बेमुख मनमुख। ते मनमुख का मतलब है उन्हें मन की अख बंद कर ली है, तो गुरु दे चानने तो वाई जो अखां खोल के सुनते ने, अखां खोल के बैठते ने, अखां खोल के आते ने। इसनू मेरे पातशाह ने कह दिता है, प्रभु की उस्तत करो संत मीत, सावधान एकागर ची। जो सावधानी नाल बैठदा है अखां खोल के बैठदा, जो सावधानी नाल बाणी पढ़दा है वह अखां खोल के पढ़दा, जो सावधानी नाल कीर्तन सुनदा है वह अखां खोल के कीर्तन सुन रहा है। सुचेत होके सावधान होके जो ऐसा करदा है उहदे उत्ते गुरु की बख्शिश हो जाती है कि उहनू सूझ मिल जाती है, उहनू समझ मिल जाती है, उहनू सियाणप मिल जाती है। गुरु द्वारे होए सोझी पाए सी, फिर उस सोझी द्वारा उसनू परमात्मा की प्राप्ति हो जाती है, अकाल पुरख की प्राप्ति हो जाती है। तो साहब कहते हैं पूरे गुरुदेव ने बख्शिश की थी, परमात्मा नू वेखण की जिहड़ी साडी लोचा सी, जिहड़ी साडी तांग सी, तड़प सी, तो फिर परमात्मा ने आप पूरी कर दिती। अगां आप सरवण करो। हां जी, नाम सिमरन अध्यात्मक जल नाल जद असी इशनान कीता ता मन अपने घर विच आया। मेरे मन परदेसी वे प्यारे आओ घरे, अपने घर विच मैले मन वास्ते कोई थां नहीं, इशनान करके आना पएगा। और इशनान नहीं कीता ते द्वार बंद, रस्ते बंद, ते इशनान करना की है? जिवें उपर बंदा पानी पांदा है ते सहजे सहजे स्वच्छ होंदा है ना, साबण लांदा है, जिथों जिथों भी मैल है उसनू पुटदा है धोंदा है। वाहिगुरु वाहिगुरु जपी जाना, बाणी पढ़ी जाना, बस इशनान करना है, जपना इशनान करना है, बाणी जपनी इशनान करनी है। ते जैसे कोई इशनान कर लैंदा है उहनू अपने घर विच टिकाणा मिल जांदा है, मैले वास्ते थां नहीं है। ते इट्टां दे पत्थरां दे बनाए हुए मकान विच ते बंदे मैले कुचैले भी रह सकदे ने, ऐसी कोई गल नहीं। पर अपना घर जो निजी घर अध्यात्मक घर परमात्मा दा घर है, उत्थे मैलियां लई थां नहीं है, बिल्कुल नहीं। इस वास्ते लाजमी है इशनान करके आना। कर इशनान ग्रह आए, इशनान कीता असी नाम सिमरन नाल, नाम दे जल नाल, ते मन अपने घर विच आ गया। जपदिया ही अपने घर विच आ जाएगा, जपदिया ही पावन हो जाएगा, जपदिया ही टिक जाएगा। मन दा टिक जाना अपने घर विच आ जाना है। और सतगुरु की बाणी कदी ते साडे मन नू बार बार कहती है, मेरे मन परदेसी वे प्यारे आओ घरे, अपने घर विच आ। जिथे तक तू भटकेगा सब परदेस है, मन परदेसी जे थिए सब देश पर आया। इत्थे कुछ भी अपना नहीं, आ अपने घर विच, आ अपने टिकाणे विच। महाराज कहिंदे ने नाम सिमरन दे जल नाल इशनान करके जद मन अपने घर विच आया तां आनंद दी प्राप्ति हो गई, सुख दी प्राप्ति हो गई, मंगल दी प्राप्ति हो गई, खेड़ियां ते खुशियां दी प्राप्ति हो गई। हां जी, हां जी। हे संत जनो, इस तरह की आनंदमयी अवस्था, इस तरह की सुखमयी अवस्था, इस तरह का दुखों तो जिहड़ा छुटकारा हासिल करना है, वो तो केवल इको एक साधना है। हे संत जनो, राम नाम निस्तरिए, राम नाम का जाप करो। اسے نال ہی بندہ پار ہو جاندہ ہے، تر کے پار لنگ جاندہ ہے دکھاں تو کلیشاں تو وپتاواں تو. اے سنت جنوں، یہی جو ہے اوسر ہے، یہی ایک طریقہ ہے، اور کوئی ڈنگ نہیں. ہاں جی یہی سکرت دن رات کرنا چاہیے، یہی شب کرم کرم جڑا ہے دن رات کرنا چاہیے. کہڑا؟ اٹھت بیٹھت ہر ہر دے آئیے، اٹھدیا بیٹھدیا ان دن سکرت کریے، دن رات یہی سکرت کرو، یہی شب کرم کرو. میں پھر عرض کراں، اینو کسے ہور پاسے نہ لانا، بھئی شب کرم کرو تے پھر نام جپو. نام جپن تو وڈا ہور کوئی شب کرم ہے ہی نہیں، اور جو نام جپدا ہے اس تو شبھ ہی ہوندا ہے. جو کچھ بھی ہوندا ہے شبھ ہوندا ہے، اشبھ ہوندا ہی نہیں اس تو. وہ جو کچھ بھی کردا ہے ٹھیک کردا ہے. صاحب کہنے دن رات تو یہ سکرت کر، شبھ کرم کر، چنگا کرم کر. کیڑا؟ اٹھت بیٹھت ہر ہر دھیائیے، دن رات اٹھدیا بیٹھدیا ہری ہر دا جاپ کر، ایشور دا جاپ کر. میں پھر عرض کردیا کدھر ہری ہر دا جاپ، رام دا جاپ، اللہ دا جاپ، خدا دا جاپ. گورک سوئے جن گور اٹھا لی، کرتے بار نہ لاگے. اتھے انیکا نام نے تے صاحب کہنے نے گرو گوبند سنگھ جی مہاراج انت نام گائے ہوں، پرک پرک پائے ہوں، بلہارے جاؤں جیتے تیرے نام ہیں انت نام نے. جی ایک پھل دے کئی نام ہو سکتے ہیں، ایک پھل دے کئی نام ہو سکتے ہیں. تو میں عرض کراں کہ سرشٹی دا جڑا کرتا ہے نا، منکھ نے اپنی بولی دے مطابق او دے بھی کئی نام رکھے نے. تے کسے ایک نام نو چن کے دعویٰ کری جانا گرو گرنتھ صاحب جی مہاراج اسے نام دے جپ بارے کہہ رہے نے، کما کرنی ہے، بہت بڑا جھوٹ ہے. تے دم بھی اپنا اس ڈنگ نال دم جو ہے چلاندے نے. اے سارے منتر نے گرو دے، پر جو گرو دی پائی ہوئی لیک تے چلنا چاہندا ہے، ادھکاری بننا چاہتا ہے، تو ادھکاری لئی پراچین سمے سی سلسلہ کہ چرنامرت پلا کے انہوں گرو منتر دی دکشا دے دیتی جاندی سی. چرنا دھوئے رہ راس کر، چرنامرت سکھا پلایا. گرو نانک دیو جی مہاراج تو یہ پرمپرا چلی، مسندا نے پھر یہ پرمپرا چلائی، گرو تیگ بہادر صاحب جی تک یہ پرمپرا چلتی رہی، پر گرو گوبند سنگھ جی مہاراج نو بدلنی پئی، سدھار کرنا پیا. کہ بعد اوہی لوگ چرن دھو کے پلان لگ پے سن جنہوں کے چرن چ کھ بھی نہیں سی، کچھ بھی نہیں سی. چرن تے او مہان نے جتھے ٹکن تے خاک دھوڑ ہو جائے، متھے تے لان جوگا ہو جائے. سرما کن تو خاک اولیاء، تابا بینی ابتدا تا انتہا. جے آد تو لے کے تو انت تک ویکھنا چاہنا ہے کسے پرم پرکھ دی چرن دھوڑ نو مستک تے لا. نام رسیا جتھے کھڑا ہوئے گا او دے قدمہ نال خاک پویتر ہو جائے گی، تے جو او دے قدمہ نال خاک پویتر ہوئے گی تے او دے قدم چھون نال پانی بھی پویتر ہوئے گا. جن کے چرن تیرت گوٹ گنگا، مہاپرش دے چرن مانو کروڑا گنگا دا اشنان ہے، کروڑا گنگا اس کو قربان کی جاندیاں نے، مہاپرش دے چرن چھو نال پویتر ہوندی ہے. انج سمجھ لو بہت سارے نام رسیاں نے. بھگت جنہ نے گنگا دے کنارے اپنی جگیاں بنا لیا سن، نام جپن لئی روز اس دے چرن پاندے سن، اشنان کردے سن، جل پاون ہو گیا سی، امرت ہو گیا سی. یہ حقیقت ہے، بہت وڈی جو ہے سچائی ہے کہ مہاپرش دی چرن چھو نال پانی پانی نہیں رہندا، پانی امرت ہو جاندا ہے. خاک خاک نہیں رہندی، خاک اکسیر ہو جاندی ہے. اونج بانی دیاں جڑیاں لہراں نے، کوئی کیرتن ہو رہا ہوے تے او جڑیاں لہراں نے کیرتن دیاں، نام جپ دیاں، سمرن دیاں، او پانی تے خاک نو زیادہ متاثر کرن گیاں. اتنی میرج کر دیاں، بہت پربھاوت کرن گیاں خاک نو اور پانی. دھارمک پرکھا نے بہت پرانے سمے تو کھوج کیتی ہے کہ نام جپ دا، نام سمرن دا پانی تے خاک دے تے بہت بڑا اثر پیندا ہے. خاک اکسیر بن جاندی ہے، پانی امرت بن جاندا ہے. آخر اسی پنج باڑیاں دا پاٹھ کردے ہاں، کنڈا پھیردے ہاں، تے پھر پانی امرت بن گئے تھے، تے اٹھے پیر گربانی دیاں ترنگاں نے اور اس پانی چ مشرت ہوندیاں نے. اس طرح دا ہور کدرے بھی نظام دیکھن نو نہیں ملدا. اس واسطے پانی پانی نہیں اے جل جل نہیں امرت ہے, کیونکہ امرت مئی بانی دا سنجوگ ہر وقت بنیا ہوا ہے اس سروور دے نال. سو خیر مختصر میں عرض کراں, کر اسنان گرہ آئے آنند منگل سکھ پائے, سنتو رام نام نسترئے, اٹھت بیٹھت ہر ہر دھیائیے, ان دن سپرت کریے, دن رات تو یہی شبھ کرم کر کہ اٹھدیا بیٹھدیا بس جپ واہگرو واہگرو جپ, یہی سکرت ہے. اس تو وڈا ہور کوئی شبھ کرم نہیں, یہ ادھیاتمک اسنان ہے. اس تو وڈی ہور کوئی پوترتا نہیں. ہاں جی اگلیاں پنکیاں سن صاحب کہ نے سنت دا جڑا بنایا ہوا رستہ ہے, دھرم دا جڑا بنایا ہوا رستہ ہے, وہ کی ہے؟ وہ پوڑیاں نے. تو مارگ اس طرح دا زمینی نہیں کہ بج کے چل پاؤ, تو پوڑیاں نے. تو پوڑیاں تے سہجے سہجے چڑھنا پہنتا ہے. پوڑیاں تے کوئی بج کے کتنی دور تک جائے گا؟ پر یہ پوڑیاں انت نے چڑھنا ہے. اس واسطے میں عرض کراں, سنت دا مارگ گرو دا مارگ پربھو دا مارگ کوئی زمینی رستہ نہیں, یہ پوڑیاں نے, یہ پہاڑی رستہ ہے. ایک اوگٹ گھاٹی رام کی تین چڑھے ہو کبھی, یہ گھاٹی ہے. گھاٹی چلت بیل ایک تھاکا چلو گون چھٹکائی. کبیر کرن گھاٹی تے چلدیا چلدیا میرا من روپی بیل تھک گئے, سمرن کردیا کردیا تھک گیا, نام جپدیا جپدیا تھک گیا, سادنا کردیا کردیا تھک گیا, پر اجے میں منزل مقصود تے نہیں پہنچے. تے چڑھنا ایک پوڑی ہے. دھرم زمینی مارگ نہیں ہے, پوڑیاں, اور اس پوڑیاں تے سرت نے چڑھنا ہے. اس پوڑی دے تے سرت نو سہجے سہجے چاڑنا ہے. چاڑن لگیا اوکھیائی ہوندی ہے, لازمی ہوندی ہے. اس واسطے ہر بندے کو جپ نہیں ہو سکتا. جپ دا مطلب کہ سورت نو اچا چاڑنا. پانی نمان دی طرف اپنے آپ جانا ہے, اوپر چاڑنا ہوئے تے پریشر چاہیے, دباؤ چاہیے. سورت نو اوپر لے جانا ہے, بڑی کرڑی سادنا چاہیے. کیڑی؟ جپ. اس واسطے صاحب کہن گرو دا مارگ سنت دا مارگ دھرم دا مارگ زمینی مارگ نہیں, پوڑیاں نے, پہاڑی رستہ ہے. کو وڈ پاگی پائے, اس رستے نو کوئی برلا وڈ بھاگی جو ہے عبور کردہ ہے, پراپت کردہ ہے چڑھ چڑھ کے. میں پھر عرض کراں, آکھن اوکھا ساچا ناؤں جڑا کہہ دیتا ہے میرے پادشاہ نے, جپ کے کدی دیکھنا بہت اوکھا ہے. واہگرو واہگرو منک انج اچارن کرے تے انو کن نال سنے. لفظ میں پھر دوہرا دیاں, جب تھی سنن بیٹھو گے تو نہیں سنو گے. واہگرو واہگرو رسنا کر دی رہے گی, سنو گے نہیں. دھیان کسی اور پاسے ہو جائے گا. سنتے تا سکو گے جی دھیان ہوگا. یہ دھن دھیان دی سادھنا, یہ شبد سرت کی سادھنا, یہ پوڑیاں نے, یہ چڑھنا ہے, یہ بکھم ہے, یہ مارگ اوکھا ہے نام سمرن دا. سہب کرن کو وڈ بھاگی پائے, کو ویلا وڈ بھاگی اس مارگ نو عبور کر کے منزل مقصود تے پہنچتا ہے. ہاں جی اس پوڑیاں تے چڑھ کے جو منزل مقصود تک پہنچ جاندہ ہے, تو دے کروڑا جنماں دے پاپ دھل جاندے ہیں, کروڑا جنماں دے سنسکار مٹ جاندے ہیں, کروڑا جنماں دے دکھ مٹ جاندے ہیں. ایک جنم دا دکھ ہوئے تے شاید اسی ایک سال وچ دور کر چھڈیے. کئی جنماں دے اندر سنسکار نے, کئی جنماں دے اندر پاپ نے, اکٹھے نے, ٹھیر وددا ہی جا رہا ہے, وددا جا رہا ہے. پر اس پوڑی تے چڑھ کے جو منزل مقصود تے پہنچ جاندہ ہے, شاید کہنے وہ کروڑا جنماں دے پاپ دل جاندے نے, کروڑا جنماں دے دکھ مٹ جاندے نے. ہاں جی جس سنسار وچ جس پری پورن پرماتما نے اپنی پوری کلا ورتائی ہوئی ہے, بھاو اپنی سکھا رکھی ہوئی ہے, اور اپنی سکھا دے آسرے کے سورج چند تارے زمین آسمان پشو پنکھی ساگر ہوا سب ٹکا کے رکھی ہوئی ہے, اس دی استد کرو جس نے اپنی کلا ورتا رکھی ہے. جس نے اپنی سطح دے نال سارے نظام نو جو ہے قابو چ کیتا ہویا ہے اس دی اپما کرو اس دی مہما گائن کرو تے تسی آکھو گے مہما گائن کرنے پستک کرنی تے خوشامد دلی چ سجن مینوں کہن لگا بندے نو بھی خوشامد دی لوڑ ہے آخر بندہ رب نے بنایا جب رب خوشامد ہے تو بندہ بھی خوشامد ہے رب دی اپما کرو تے رب بخشش کردا نہ کرو تے نہیں کردا میں خفر بھول گیا گل نو سمجھیا نے تے مینوں کہن لگا دھارمک دنیا تے یہی آخیا جانا نا رب دی استت کرو رب دی اپما کرو تے جے رب نو اپما دی لوڑ ہے تے آخر بندے نو اپما دی لوڑ ہوے تے پھر نندا کیڑی گل دی بندے نو بھی استت دی لوڑ ہے کیونکہ رب نو استت دی لوڑ ہے تے سارے سنت جن کہندے نے اس دی استت کرو ہوں استت استت وچ انترا کی ہے تے میں عرض کر دیا سورج بھی استد کریے تو ساری استد کرن نال اے چمک نہیں ہے تے جے نہ کریے تو کوئی اندھیرا نہیں ہو جانا پرماتما نو وڈا وڈا کر کے آخیے ساڈے وڈا وڈا آخر نال وڈا نہیں ہے تو جے کدھر نہ آخیے تو انہیں چھوٹا بھی نہیں ہو جانا جے سب مل کے آخر پائے وڈا نہ ہوئے گاٹ نہ جائے ساڈے وڈا وڈا آخر نال وڈا نہیں ہے جی نہ آخو تو چھوٹا بھی نہیں ہو جاتا دوجی کسی سنگیتکار کی اپما کریے استت کریے تو بندہ سنگیتکار نہیں بن جاتا کسی مہان دارشنک کوی کی اپما کریے تو بندہ کوی نہیں بن جاتا کسی کروڑا پتی ارباں پتی دھنوان کی مہما گائن کریے تو بندہ کوئی دھنوان نہیں ہو جاتا کسی حکمران کی استت کریے تے بندے نو کوئی راج پاٹھ نہیں مل جاتا کوئی بندہ حکمران نہیں ہو جاتا پر سچ جانو کوئی بھگوان بھی حکما کرے تو بھگوان ہی ہو جاتا ہے کوئی گرو کوئی گرو کی مہما گائن کرے تو گرو ورگا ہی ہو جاتا ہے کوئی رب کی مہما گائن کرے تو رب ورگا ہی ہو جاتا ہے ہوں دھنوان کی مہما کریے تو مہما کرنے والا نردھن بنیا رہے مہما کیوں گائیے پھر گان کا مطلب کی کسی کلاکار کی مہما گائن کریے تو آپ نگنے ہی بنے رہ جائے تو بڑا سنگیتکار ہے مہان سنگیتکار ہے تو سنگیت دیا ساریا باریکیاں سمجھنا ہے تو آپ جب پاٹھ بھی کرے تو بے سورا ہوئے تو پھر پکی ہے تو حکما کی تھی سنگیتکار بھی تو سارا دن بے سورا بولی جانا تو آپ حکما کی تھی مہان کبھی بھی تو تیرے بولوں میں کوئی ترتیب کوئی نہیں کوئی کوتا کی جھلک نہیں ہے تو حکما کی تھی دھنوان بھی تو نردھنتا تیری بنی ہوئی ہے تو حکما کی حکمران بھی تو غلامی تیری بنی ہوئی ہے تو حکمران تو بنے ہیں غلامی تیری بنی ہوئی ہے نہیں تو اس حکمران کی حکما کر جی حکما کر دیا تو بھی راجا ہو جائے تو بھی مہان ہو جائے تو اس دھنوان کی حکما کر کہ تیری ساری کی ساری نردھنتا مٹ جائے ہم نردھن جو یہ دھن پاؤ مرتے بھوٹ گمانے بھگت کبیر کہنے جس دن کا مینو نام دھن پراپت ہوا ہے اس دن کے بڑے بڑے دھنوان بھی فٹ کے مرتے پے ہیں تو ہے یہ پرم سکھ اس نے کتوں لب لیا یہ پرم آنند اس نے کتوں لب رہا تو رب کی اپما کرنی رب کی لوڑ نہیں یہ ساری لوڑ ہے تو پرماتما کی اپما کرنے والا آپ اپما یوگ ہو جاتا ہے پرماتما وڈا وڈا آکن والا آپ وڈا ہو جاتا ہے پرماتما کا جو حکم من لینا اس کا حکم پھر تین لوگوں سے چلتا ہے این محنت کر دیں پرماتما جو جڑ جاتا ہے وہ سرو شکتی مان ہو جاتا ہے اس واسطے سنتوں کی جڑے ہوئے پرشان کی سکھمنی صاحب بڑی مہم ہے کارن کہ سنت رام نے دے نہ بھائی رام کی مہما گائن کردیا کردیا سنت رام ورگا ہی ہو جاتا ہے بھگت گرو ورگا ہی ہو جاتا ہے سکھ گرو ورگا ہی ہوتا ہے گرو سکھ سکھ گرو ہے نانک بھید نہ بھائی جتھے بھید بالکل مل جائے دھنوان کی اپما کرو نردھن تے دھنوان کا بھید بنیا رہے گا گنوان کی اپما کرو تو نرگن تے گنوان کا بھید بنیا ہی رہے گا اور اسی طریقے نال حکمران کی اپما کرو غلام تے حکمران کا بھید بنیا ہی رہے گا پر یقین جانو پرماتما کی اپما کریے کہ پرماتما تو اپما کرنے والے بھید مٹ جاتا ہے پرماتما ورگا ہی ہو جاتا ہے گرو ورگا ہی ہو جاتا ہے اکال پورکھ ورگا ہی ہو جاتا ہے اس واسطے سہج کہنے کہ تم اس پریپورن پرماتما کی استت کر جنہیں اپنی سطح کے نال سارے جگت نو نتھیا ہوا ہے قابو کیتا ہوا ہے تو اس کی مہما گائن کر تو اس کی اپما کر ہاں جی
2: ਸਭ ਭਏ ਪਵਿੱਤਰਾ ਸਤਿਗੁਰੂ ਕੀ ਸੱਚ ਸਾਖੀ।
1: ਸਤਿਗੁਰੂ ਦੀ ਸੱਚੀ ਸਿੱਖਿਆ ਨੂੰ ਜਿਹੜੇ ਜੀਵ ਮੰਨ ਲੈਂਦੇ ਨੇ ਉਹ ਸਾਰੇ ਦੇ ਸਾਰੇ ਜੀਵ ਜੰਤ ਪਵਿੱਤਰ ਹੋ ਜਾਂਦੇ ਨੇ, ਪਾਵਨ ਹੋ ਜਾਂਦੇ ਨੇ। ਜੋ ਸਤਿਗੁਰੂ ਦੀ ਸੱਚੀ ਸਿੱਖਿਆ ਨੂੰ ਧਾਰਨ ਕਰ ਲੈਂਦੇ ਨੇ ਉਹ ਸਾਰੇ ਦੇ ਸਾਰੇ ਜੀਵ ਪਾਵਨ ਹੋ ਜਾਂਦੇ ਨੇ, ਪਵਿੱਤਰ ਹੋ ਜਾਂਦੇ ਨੇ, ਮਹਾਨ ਹੋ ਜਾਂਦੇ ਨੇ। ਹਾਂਜੀ ਗੁਰੂ ਨੇ ਐਸੀ ਨਾਮ ਵਿੱਚ ਦ੍ਰਿੜਤਾ ਕਰਾ ਦਿੱਤੀ ਹੈ ਕਿ ਜਿਤਨੇ ਵਿਘਨ ਨੇ ਸਭ ਨਾਸ ਹੋ ਗਏ, ਸਭ ਮਿਟ ਗਏ। ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਵਿਘਨ ਨ ਕੋ ਲਾਗਤਾ ਗੁਰ ਪੈ ਅਰਦਾਸ। ਜਿਹਦੀ ਹਰ ਵਕਤ ਅਰਦਾਸ ਗੁਰੂ ਦੇ ਅੱਗੋਂ ਹੈ ਉੱਥੇ ਵਿਘਨ ਨਹੀਂ ਨੇ। ਜਿੱਥੇ ਅਰਦਾਸ ਨਹੀਂ, ਜਿੱਥੇ ਗੁਰੂ ਨਾਲ ਜੁੜਨਾ ਨਹੀਂ, ਜਿੱਥੇ ਗੁਰੂ ਦੀ ਸਿੱਖਿਆ ਧਾਰਨ ਨਹੀਂ, ਪਤਾ ਉੱਥੇ ਕਿਤਨੇ ਵਿਘਨ ਨੇ। ਮਹਾਰਾਜ ਦੀ ਬਾਣੀ ਕਹਿੰਦੀ ਹੈ ਕੋਟ ਵਿਘਨ ਤਿਸ ਲਾਗਤੇ ਜਿਸ ਨੂੰ ਬਿਸਰੇ ਨਾਉ ਨਾਨਕ ਅਨ ਬਿਨ ਬਿਲਕਤੇ ਜੰ ਸੁਣੇ ਘਰ ਕਾ। ਉਹਨੂੰ ਤੇ ਕਰੋੜਾਂ ਵਿਘਨ ਲੱਗਦੇ ਨੇ, ਸਵੇਰੇ ਵਿਘਨ, ਦੁਪਹਿਰ ਨੂੰ ਵਿਘਨ, ਸ਼ਾਮੀ ਵਿਘਨ, ਵਿਘਨਾਂ ਵਿੱਚ ਜ਼ਿੰਦਗੀ ਲੰਘਦੀ, ਵਿਘਨ ਹੀ ਵਿਘਨ ਪੈਂਦਾ। ਪਰ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਸਤਿਗੁਰ ਨੇ ਐਸੀ ਨਾਮ ਦੀ ਦ੍ਰਿੜਤਾ ਕਰਾ ਦਿੱਤੀ ਹੈ ਕਿ ਸਾਰੇ ਵਿਘਨ ਨਾਸ ਹੋ ਗਏ ਨੇ, ਸਾਰੀਆਂ ਬਲਾਵਾਂ ਦੂਰ ਹਟ ਗਈਆਂ ਨੇ, ਸਾਰੀਆਂ ਰੋਕਾਂ ਮਿਟ ਗਈਆਂ ਨੇ। ਹਾਂਜੀ ਸਤਿਗੁਰ ਦੀ ਸੱਚੀ ਸਾਖੀ ਨਾਲ, ਸਿੱਖਿਆ ਦੇ ਨਾਲ, ਨਾਮ ਜਪ ਨਾਲ ਜਿਤਨੇ ਪਾਪ ਸਨ ਸਾਰੇ ਦੇ ਸਾਰੇ ਮਿਟ ਗਏ। ਆਤਮਾ ਨਿੱਜ ਘਰ ਵਿੱਚ ਆ ਗਈ, ਮਨ ਆਪਣੇ ਨਿੱਜੀ ਘਰ ਵਿੱਚ ਆਣ ਕੇ ਜੋ ਹੈ ਵਸਿਆ। ਧਰਮ ਦੀ ਸਾਰੀ ਸਾਧਨਾ ਹੈ ਕਿ ਕਿਸੇ ਤਰੀਕੇ ਨਾਲ ਮਨੁੱਖ ਨੂੰ ਨਿੱਜ ਘਰ ਦੀ ਪ੍ਰਾਪਤੀ ਹੋ ਜਾਏ, ਆਪਣੇ ਅਸਥਾਨ ਦੀ ਜੋ ਹੈ ਪ੍ਰਾਪਤੀ ਹੋ ਜਾਏ। ਤੇ ਇਸ ਸੰਬੰਧ ਵਿੱਚ ਸਾਡੇ ਦੇਸ਼ ਵਿੱਚ ਵੱਖ ਵੱਖ ਤਜਰਬੇ ਹੋਏ। ਜਿਤਨੇ ਤਜਰਬੇ ਹੋਏ ਇਹ ਸਾਰੇ ਤਜਰਬਾਤ ਉਹਨਾਂ ਦੀ ਵਿਆਖਿਆ ਥੋੜੇ ਥੋੜੇ ਜੋ ਹੈ ਸਮੇਂ 'ਚ ਮੈਂ ਸਾਰੀ ਦੀ ਸਾਰੀ ਕਰ ਦਿਆਂ ਮੁਖਤਸਰ ਰੂਪ ਵਿੱਚ, ਕਿਉਂਕਿ ਲਿਖਤੀ ਇਤਿਹਾਸ ਵੱਲ ਕਮ ਘੱਟ ਤੋਂ ਘੱਟ ਜਾਂ ਵੱਧ ਤੋਂ ਵੱਧ 3-3.5 ਹਜ਼ਾਰ ਸਾਲ ਦਾ ਹੀ ਮਿਲਦਾ ਹੈ, ਉਸ ਤੋਂ ਪਿੱਛੇ ਜਾਈਏ ਤਾਂ ਨਹੀਂ। ਤੇ ਚਲੋ ਇਤਨੀ ਦੂਰੀ ਤੋਂ ਯਾਤਰਾ ਆਰੰਭ ਕਰੀਏ। ਇੰਜ ਕਹੀਏ ਕਿ ਰਾਮ ਤੋਂ ਯਾਤਰਾ ਆਰੰਭ ਕਰੀਏ। ਸ੍ਰੀ ਰਾਮ ਨੇ ਸੋਚਿਆ ਕਿ ਮਨੁੱਖ ਆਪਣੇ ਨਿੱਜ ਘਰ ਵਿੱਚ ਆਵੇ, ਤਾਂ ਉਹਨਾਂ ਨੇ ਇੱਕ ਨਿਯਮ ਬਣਾਇਆ, ਮਰਿਆਦਾ ਬਣਾਈ ਔਰ ਬੜੀ ਸਖਤੀ ਨਾਲ ਲਾਗੂ ਕੀਤੀ ਤੇ ਆਪ ਦਾ ਨਾਂ ਪੈ ਗਿਆ ਮਰਿਆਦਾ ਪੁਰਸ਼ੋਤਮ ਰਾਮ। ਅੱਜ ਦਾ ਇਹ ਤਿਉਹਾਰ ਕਰੀਬਨ ਕਰੀਬਨ ਦੇਸ਼ ਦੇ ਤਮਾਮ ਮਹਾਂਪੁਰਸ਼ਾਂ ਨਾਲ ਜੁੜਦਾ ਹੈ, ਸ੍ਰੀ ਰਾਮ ਨਾਲ, ਮਹਾਤਮਾ ਬੁੱਧ ਨਾਲ, ਮਹਾਂਵੀਰ ਨਾਲ, ਸਿੱਖ ਜਗਤ ਨਾਲ, ਗੁਰੂ ਘਰ ਵਿੱਚ। ਇਸ ਵਾਸਤੇ ਦੀਵਾਲੀ ਕਰੀਬਨ ਕਰੀਬਨ ਬੜੇ ਖੈਰ ਮੁਖਤਸਰ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ। ਮਰਿਆਦਾ ਜ਼ਿੰਦਗੀ ਮਰਿਆਦਾ ਵਿੱਚ ਚਾਹੀਏ ਤੇ ਮਨ ਆਪਣੇ ਨਿੱਜ ਘਰ ਵਿੱਚ ਆ ਜਾਂਦਾ ਹੈ। ਸਾਰਾ ਜ਼ੋਰ ਸ੍ਰੀ ਰਾਮ ਦਾ ਮਰਿਆਦਾ ਤੇ, ਮਰਿਆਦਾ ਦੀ ਉਲੰਘਣਾ ਨਾ ਹੋਵੇ। ਬੜੀਆਂ ਪਾਲਣਾ ਕਰਨੀ ਹੈ ਪੁੱਤਰ ਨੂੰ ਕਿਹੜੀ, ਪਤਨੀ ਦੀ ਮਰਿਆਦਾ ਕੀ ਹੈ, ਪਤੀ ਦੀ ਕੀ ਹੈ, ਰਾਜੇ ਦੀ ਕੀ ਹੈ, ਪ੍ਰਜਾ ਦੀ ਕੀ ਹੈ, ਗੁਰੂ ਦੀ ਕੀ ਹੈ, ਸ਼ਿਸ਼ ਦੀ ਕੀ ਹੈ, ਵੱਡੇ ਭਰਾ ਪ੍ਰਤੀ ਛੋਟੇ ਭਰਾ ਦਾ ਕੀ ਫਰਜ਼ ਹੈ ਤੇ ਛੋਟੇ ਭਰਾ ਪ੍ਰਤੀ ਵੱਡੇ ਭਰਾ ਦਾ ਕੀ ਫਰਜ਼ ਹੈ। ਭੈਣ ਭਾਈ ਦੇ ਰਿਸ਼ਤਿਆਂ ਦੀ ਨਿਯਮਾਵਲੀ ਵਰਸ ਕੇ ਮਰਿਆਦਾ ਸ੍ਰੀ ਰਾਮ ਨੇ ਬਣਾ ਦਿੱਤੀ ਔਰ ਲਾਗੂ ਕਰ ਦਿੱਤੀ। ਪਰ ਇਸ ਮਰਿਆਦਾ ਵਿੱਚ ਬਹੁਤ ਖੁਸ਼ਕਪਣਾ ਸੀ। ਇਸ ਮਰਿਆਦਾ ਵਿੱਚ ਇਹ ਹੋਇਆ ਕਿ ਬੇਕਸੂਰ ਪਤਨੀ ਨੂੰ ਵੀ ਅਗਨ ਪ੍ਰੀਖਿਆ ਦੇਣੀ ਪਏਗੀ। ਰਾਵਣ ਦੀ ਕੈਦ ਵਿੱਚੋਂ ਜੋ ਨਿਕਲੀ ਤੇ ਰਾਮ ਨੇ ਕਹਿ ਦਿੱਤਾ ਮੈਂ ਤੈਨੂੰ ਅਗਨ ਪ੍ਰੀਖਿਆ ਵਿੱਚ ਲੰਘੇ ਬਿਨਾ ਘਰ ਨਹੀਂ ਲੈ ਜਾ ਸਕਦਾ, ਤੂੰ ਅਗਨ ਪ੍ਰੀਖਿਆ ਦੇ, ਮੈਂ ਮਰਿਆਦਾ ਬਣਾਈ ਹੈ। तो कई दिन अग्न परीक्षा कोई करड़ी परीक्षा रखी होनी जो ना अग्न परीक्षा रख दिता वो पूरी उतरी मुकम्मल उतरी घर ले आया लेकिन धोबी ने लाछन ला दिता तो धोबी के महले उंगलां उठ गई। राम ओ राम है जिसने भ्रष्टि हुई पत्नी अपने घर रख ली है हालांकि अग्न परीक्षा हो गई पावन पवित्र हो देवी गर्भवती सी सीता ते धोबी दे इल्जाम लाण नाल राम ने सीता नूं घरों कढ दिता जबकि एक दो महीने वो बच्चे नूं जन्म देण वाली सी घरों कढ दिता बे तू जा। ये बड़ा कठोर सलूक है राम की पूजा करने वालों मैं आखांगा कोई थोड़ी पत्नी तो एवं कोई लाछन ला दे घरों कढ़ दोगे अगर घरों कढ़ दोगे तो फिर इस राम राज की लोड़ नहीं है। इस राम राज नूं की करना है जिथे बेकसूर पत्नी वास्ते भी घर में थां ना हो सतवंती वास्ते भी घर में थां ना हो कोई लाछन लाए तो घरों कढ़ दो मर्यादा बना दी सी घरों कढ़ दिता। शंभूक नाम के जीवर ने तपस्या आरंभ कर दी कि ब्राह्मणा नूं चंगी ना लगे फरियाद की एक बामणी ने राम के चरणा च मेरा नौजवान बच्चा मर गया किसने मारिया तू मारिया ते राम कहण लगे मैं मारिया अकल टिकाने है तेरी हां तेरे राज पाठ दे शूदर भजन बंदगी करन लग पए ने शूदर ते नियम की उलंघना हो गई मर्यादा की उलंघना हो गई। इतों एक गल स्पष्ट है कि राम राज भी शूदर भजन बंदगी करन दा कोई अख्तियार नहीं सी। और कुछ लो इना रामायण के ज्ञानियों शंभूक नाम के जीवर के कन्ना देच शीशा पिघला के शीशा कन्ना च डाल दिता गया और उन्हों तड़पा तड़पा के मार दिता गया। तू वेद मंत्र सुने ने ते जप क्यों पिया करना है। मैं बहुत सारे साधु समाज जिहड़े बैरागियां दे उन्हां दे कोल प्रश्न रखे है इसे राम राज नूं इस देश दे च लियाना है क्योंकि राम राज परिषद एक संस्था बनी सी सियासी पार्टी रही नहीं है क्योंकि इन्हां इल्जामां दा जवाब किस तरह देणगे क्योंकि राम राज दे च शूद्र वास्ते थां नहीं सी राम राज दे च बेकसूर इस्त्री वास्ते भी घर दे च थां नहीं है और राम राज दे च पिता दे होंदे हुए बच्चे यतीमी की हालत च पलदे रहे बाल्मीक दे आश्रम दे च। अगां एक होर महापुरश आए जिन्हां नूं असीं श्री कृष्ण करके जानदे हां सारा देश जानदा उन्होंने राम की मर्यादा नूं एक पासे रख दिता बई अधूरी है इहदे च इस्त्री वास्ते कोई थां नहीं रह जांदी इहदे च शूदर वास्ते कोई जगह नहीं रह जांदी इहदे च खुशकी ही खुशकी है रोने ही रोने ने राम की सारी अपनी जिंदगी रोंदियां ही बतीत होई 12 साल रोंदे ही रहे और कुछ रोवे राम निकाला भया सीता लक्ष्मण विछड़ गया। मैं इस करा अज के इन्हों बोलों किधरे तुसी ईर्षा ते कोई तर्क ना समझ लेने मैं अपने ढंग नाल पढ़िया थोड़ा जिहा अध्ययन किया हो सकता गलत हो लेकिन गहरी दृष्टि नाल देखोगे तो जो कुछ मैं पढ़िया वो मैं थोड़े सामने रखा इसनों मैं अपनी निगाह नाल वेख्या तुसी भी अपनी निगाह नाल वेख लो तो भारत के होर लोग भी वेख लैन तो बथेरिया कोल मैं ये विचार रखी है कि शूगर वास्ते थां नहीं है तो कोई पड़ोसी भी पत्नी ते लांछन ला दे करो कड्डो कोई थां नहीं है। इस देश दे च अक्सर इस्तियां दे उत्ते घर घर के बहुते जुलम होए मैं तो समझदा यह राम की बनाई हुई मर्यादा करके जे राम अपने घर पत्नी नूं नहीं रख सकते ते घरों बाहर कर सकते हैं तो खिमा करनी किसने फिर सन्मान नाल रखना है घर दे च राम तो फिर यही प्रेरणा मिलेगी मर्यादा पुरशोत्तम राम। फिर शंभूक नाम का जीवर शूदर से विचारा भजन बंदगी कर रहा है किधरे कथा हो रही सी ते बोल सुन लै सन उसने कि नाम जपन नाल पुराना पाप मिट जाते हैं जपन लग पाया तू सुन लीए यह गल शीशा डाल दिता गया कन्ना तड़पा तड़पा के मार दिता गया श्री राम दे हुक्म नाल। ये बहुत वड्डे इल्जाम ने ते गुस्ताखी माफ परम पुरख ते ओ होंदा जिहड़ा इल्जामां तों बरी होवे, जिहदे उत्ते कोई लाछण ना ला सके, जिहदे उत्ते कोई इल्जाम ना ला सके। तो अगां चलिए, श्री कृष्ण ने श्री राम की बनाई हुई सारी मर्यादा की दजियां उड़ा दित्तियां, एक पासे रख दी, और कृष्ण ने कह दिता मैनू ये मर्यादा प्रवान ही नहीं, कबूल नहीं, मैं नहीं प्रवान करता। इस वास्ते कृष्ण नू किसे ने मर्यादा पुरशोत्तम नहीं आख्या, लीला पुरशोत्तम आख्या। लीला पुरशोत्तम, जन्म एक लीला है, मरण एक लीला है, नफा एक लीला है, नुकसान एक लीला है, तो रोना कि गल का। इस वास्ते हंझू श्री कृष्ण की जिंदगी नहीं है, रोना पिटना श्री कृष्ण की जिंदगी नहीं है। दुख है, सुख है, हाण है, लाभ है, ग्वालिया नाल गौं चारना है या द्वारका के सिंघासन से बैठना है, दर दर की खाक छाननी है या गले विच मोतियां की माला पहननी है। कृष्ण की जिंदगी नचती हुई, टपती हुई, मुस्कुराती हुई है। इस वास्ते साडे देश दे कुछ आलमा ने इंज कह दिता कि राम अंसा अवतार ने, श्री कृष्ण संपूर्ण अवतार ने। ये खुद हिंदू कहते हैं, जो ब्राह्मण कथावाचक कहते हैं उन्होंने बोल, जो उन्होंने धर्म ग्रंथों में लिखे है, उन्हों दियां विचारां मैं थोड़े सामने रख रहा, अपने तरफों एक अखर भी नहीं, एक शब्द भी नहीं। लीला परशोत्तम, जिंदगी सारी मुस्कुराती हुई, उस तरह की मर्यादा जो जीवन नूं रुला के रख देवे और खुशकसाली ते बंजर बना देवे, वो कोरियां मर्यादावां कर दित्तियां। सवाल यह, मर्यादा मनुख लई है कि मनुख मर्यादा लई है? मर्यादा दे उत्तों मनुख नूं कुर्बान करोगे या मनुख दे उत्ते मर्यादा कुर्बान करोगे? श्री कृष्ण ने चोण की थी, जिथे दोहां नूं चुणन की गल आवे उत्थे मैं मनुख नूं बचावांगा, मर्यादा नूं कुर्बान कर देंगा। मर्यादा तो यह है, सच बोलना है, पर जो मैं झूठ बोल के भी पांडुआ नूं जिताना होवे तो जितावांगा। उन्हें झूठ बोले मैदान जंग विच, अश्वथामा हतो, अश्वथामा मर गया। युधिष्ठर नूं कहा मर्यादा तो यह है, परम पुरख सच बोले, असूल तो यह है, परंपरा तो यह है। कहन लगे नहीं, अगर इस मर्यादा विच पांडु मर दें तो पांडुआ का मरना मजलूम का मरना है, पांडुआ का मरना सच का मरना है, पांडुआ का मरना इंसाफ का मरना हो जाएगा। इन्हों की मौत मैं कबूल नहीं, मैं झूठ भी बोल रहा बोले है। और मैं अर्ज करा, सारी जिंदगी का अध्ययन करो, मुताला करो, तुहानू मर्यादा किधरे नहीं मिलेगी। जो जो मैं जोड़ छली चंद्रावल कान किशन जादम भया, पार जात गोपी ले आया बिंद्रा वन में रंग गया। हुण जिस तरह के ढंग नाल छल के चंद्रावल नू लैंदा गया चचेरी भैण सी राधा दी, और उत्थों मर्यादा नू सामने रखी, ये कम भुल के भी राम नहीं कर सकते, कृष्ण कर सकता, राम नहीं कर सकता। सुभद्रा हरण जिस ढंग नाल मदद की थी कृष्ण ने, सुभद्रा दे हरण दे ये राम नहीं कर सकते। ते जब श्री कृष्ण ते कोई उंगल उठांदा सी, कहण लगे सब कुछ लीला है, अगर हिरदा शुद्ध है तो जो कुछ भी है सब शुद्ध है, अगर हिरदा अशुद्ध है तो जो कुछ भी है फिर वो अशुद्ध है। इहदे उत्ते एक गाथा है, मुख्तसर वो भी मैं कह दिया तो फिर मैं अगे चला। कहिंदे ने सखियां श्री कृष्ण दियां जमुना तो पार जाके दुर्वासा ऋषि नूं भोजन कराना चाहुंदियां सन, पर जमुना उस दिन चढ़ी हुई बड़ी जोर दी, पार जाना बड़ा औखा। ओ जमाना जब पुल नहीं आते सन, लोग तैर के पार करते सन, उंज लंघ के पार करते सन या नौका, ते चढ़ी हुई इतनी जमुना ना नौका चल सके ते ना उंज लंघ के बंदा पार कर सकता सी। ते गईयां श्री कृष्ण जी पास, भई दुर्वासा ऋषि नूं भोजन जरूर छकाना है, ते की करिए? ते सारियां सखियां कोल भोजन दे परोसे थाल, श्री कृष्ण कहन लगे जाके जमुना दे अगों फरियाद करो, हे जमुना जे दुर्भाषा ऋषि निराहारी है, जे कृष्ण जटी है, ते तू सानू रस्ता दे दे। गाथा है तो मैं जमुना ने रस्ता दे देता, ते सारी सखियां को जेड़े थाल सन्न भोजन दे दुर्भाषा सारे ही खा गया। हैरान हो गया इतना खा के ये निराहारी है, ते सौ सौ सखियां पत्नियां कहने 16,000 पटनानियां सन श्री कृष्ण दी। असी तो एवं मुहम्मद साहब के इल्जाम लाने और दिया 10 पत्नियां सन श्री कृष्ण दिया 16,000 पटनानियां ने। मेरे ख्याल सारी मथुरा उन्होंने पटनानियां ही सन, इंज लगता है भरिया पे असी मथुरा। हकीकत है ये तो गाथा है, पुराणक गाथावान है। तो मैं एक एक अखर थानू पढ़ के सुना रहा, अपनी तरफ एक शब्द भी जोड़ नहीं रहा। 16,000 पटनानियां बीजे कृष्ण जटी है तो रस्ता दे रहे, दुर्भाषा निराहारी है तो रस्ता दे रहे। मिल गया रस्ता तो हूं आखिर प्रश्न भी इन्हों सखियां ने दुर्भाषा से किया भी तुसी निराहारी ते 16 थल भोजन दे छक गए साडे ते, कृष्ण जती ते आनंद पटराणियां उस दियां, गल समझ च नहीं आई। तो दुर्भाषा ने कह दिता भोजन की इच्छा ना होवे ते भोजन कीता जाए निराहारी, ग्रस्त की इच्छा नहीं है ते ग्रस्त च प्रवृत्त होया जाए फर्ज की पूर्ति लई तो जती। वह निरीक्षित ने, मैं निरीक्षित हाँ, इस वास्ते वह जती है, मैं निराहारी हाँ। मैं सारा दिन भोजन नू याद नहीं करता, भजन करता, भोजन मिल गया तो ठीक, ना मिले तो ठीक, मैं निराहारी हाँ। गल सखियां की कुछ समझ च आई पर गुस्ताखी माफ, बाद विच पैरोकार जो कृष्ण दे पैदा होए तो उन्होंने सोचा नच टप के कोई भगवान हो सकता है तो शायद नच टप के कोई भगत भी हो सकता है, तो ब्राह्मणा ने तौर तरीके चलाए नचो टपो, मंदिर नाच गाने दे अखाड़े बनता है। जे कृष्ण नाल सखियां दे नृत्य कर सकता है तो हुण मंदिरां विच देवदासियां चाहीदियां ने, तो देवदासियां दे अखाड़े बन गए मंदिर। अज भी बहुत सारे मंदिर देवदासियां दे अखाड़े बने हुए हैं, खास करके तमिलनाडु, कर्नाटका, आंध्रा, थोड़ा जिहा महाराष्ट्र का हिस्सा। आवाज उठ गई है प्रथा खत्म होनी चाहिए। मंदिर दुराचार के अड्डे बन गए, गंदगी के अखाड़े बन गए, और मंदिरों में यह गंदगी हजारों साल तो देखी गई। रूहे जमीन एको एक हिंदुस्तान पावन पवित्र मंदिर से और है हरिमंदर साहब, उहदे नाल भी इन्होंने गंदगी जोड़न की कोशिश की थी। भई इत्थे नग्न बीबियां मिलियां, कौन दसे तुसी नंगे हो ते बीबियां की नग्नता का जिक्र कर दो, नंगे ते तुसी हो। हकीकत यह है, असलियत यह है, सच्चाई तो यह है। इत्थे कोई देवदासियां की प्रथा नहीं है, जिथे देवदासियां की प्रथा है यह सिलसिला उत्थे वेखो जाके और खुले रूप च मौजूद है। यह सिलसिला कोरनार के मंदिर च देखो, खजुराहे के मंदिर च देखो, चित्रां विच देख लो, मूर्तियां विच देख लो, इत्थे नहीं है। इत्थे ते केवल सिर्फ तो सलाह है हरी दी, इस वास्ते हरी दा मंदिर है। मैं फिर अर्ज करा इनू बहुता स्वर्ण मंदिर ते गोल्डन टैंपल ना आख्या करो, हरी दा मंदिर यह तो है ही हरी मंदिर। महाराजा रणजीत सिंह ने सोना लवाया ते तुसी स्वर्ण मंदिर आखो तो सोने का मंदिर, सिर्फ सोने का मंदिर नहीं, हरी दा मंदिर है, यह गुरु का मंदिर है, पुराना नाम है हरी मंदिर। तो हरी का दरबार है, दरबार साहब है, निरा अपनी रसना देते इस गोल्डन टैंपल करके ना चढ़ाओ, स्वर्ण मंदिर स्वर्ण मंदिर। यह कोई सोने की महिमा नहीं, यह तो हरी की महिमा है। कवि ग्वाल जब इत्थे आया ना, कवि ग्वाल गुरु अर्जन देव जी महाराज का समकाली होया, दर्शन करन तो बाद उस ग्वाल कवि ने जो हरिमंदर साहब के संबंध छंद लिखिया वह मैं तुहानू सरवण करावां। वो कहिंदा राजे सुर उहां तो इहां साधु सुर राजे सदा, سدا ہے اوہاں تو ایہاں سدا سر درس ہے. بیکنٹھ تے دربار صاحب, بیکنٹھ تے ہری مندر, دونوں نو سامنے رکھ کے کمپیئر کرتا ہے, مقابلہ کرتا ہے. کہندا ہے بیکنٹھ دے وچ دیوتے براج دے نے, تے اے ایسا ہے اتھے صرف دیوتے نہیں, دیوتے بھی نہیں تے سادھو بھی.